0: अहिले तपाईं सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुजैली।
1: TCL Soundbar, Freeze Ma CZ Induction Cooktop, Washing Machine Ma 6 Kilo Surface Thematic, AC Ma Free Installation, Ra 0% EMI Nagrikta Bhaye Pugcha. Shartaharu Lagu Hune Chhan. Global Number 1 Google TV Brand, TCL CZ Electronics.

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई। नागरिकता भए पुग्छ।

0: क्रिसमस पेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सफ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। यस वर्ष विजया दशमीको साइत कार्तिक 4 गते बुधबार बिहान 10:26 बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। सो दिन बिहान 8:49 बजे देवी विसर्जन गरी बिहान 10:26 बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।
3: नेकपा एमाले सार्वजनिक रूपमा पार्टी नीति निर्णय र नेतृत्वको विरोध तथा गुटबन्दी गर्नेलाई कार्यवाही गर्ने निर्णय गरेको छ। पार्टीभित्र बढ़दै गइरहेको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनताको अन्त्यका लागि हालै सम्पन्न केन्द्रीय कमिटिको बैठकलाई कट अफ बैठक मानिएको एमाले जनाएको छ।
2: मिलेनियम च्यालेन्ज अकाउण्ट एमसीसी नेपाल अन्तर्गत निर्माण भइरहेको 400 केभी क्षमताको नेपाल भारत सीमापार प्रसारण लाइन मार्फत आगामी डिसेम्बरदेखि नेपाल र भारतबीच 200 केभी विद्युत आदान प्रदान गर्ने तयारी गरिएको छ।
3: जिल्ला अदालत काठमाण्डुले मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईलाई 2 लाख धरोटीमा रिहा गर्न मंगलबार आदेश दिएको छ।
2: बाढ़ी पहिरोले कालीगण्डकी करिडोर ठप्प छ। करिडोर खुलाउन अझै केही दिन लाग्ने सड़क विभागले बताइसकेको छ। यातायात अवरूद्ध हुँदा सवारी चल्न नपाए पनि मुस्ताङका व्यवसायीले दशैंका लागि भनेर हिँडाएरै च्याङ्रा पोखरा झार्न थालिसकेका छन्।
3: ग्लोबल आईएमई बैंकका उच्च कर्मचारीको पदोन्नति भएको छ। नायब प्रमुख कार्यकारी अधिकृत डीसीईओ पदमा दीपचन्द्र रेग्मी र सहायक प्रमुख कार्यकारी अधिकृत ईसीईओ पदमा बुद्धि अकेला बढ़ुवा भएका हुन्।
2: भटेकोशी त्रिशुली नदीमा गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीका कारण चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर घट्ने अनुमान विश्व ब्यांकले गरेको छ। विश्व ब्यांकले सो बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धि 3.7% झर्ने प्रक्षेपण गरेको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डिशो खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। साउदी अरेबियामा सामाजिक सञ्जाल फेसबुकमा गरिएको धार्मिक रूपमा आपत्तिजनक ठहरिएको टिप्पणी सम्बन्धी मुद्दामा श्रीलंकाली आप्रवासी श्रमिक शिवराजा अग्नोजलाई पुनरावेदन अदालतले मृत्युदण्डको फैसला सुनाएको छ।
3: अब खेल र खेलाड़ीका प्रसंग। दक्षिण कोरियाली फुटबल टोलीका कप्तान ली गी ह्युकले अनिवार्य सैन्य सेवाबाट उम्किएको भन्दै खुशियाली मनाएकोमा माफी मागेका छन्। जापानमा सम्पन्न 20 एसियाली खेलकुदमा स्वर्ण पदक जितेपछि दक्षिण कोरियाका कप्तान ली गीले सैन्य सेवाबाट उम्किएको प्रतिक्रिया दिँदै खुशी मनाएका थिए। त्यसपछि उनको भनाईप्रति व्यापक आलोचना भएको थियो।
2: अब विचार विश्लेषण। जवाफदेहीको कसीमा बालेन्द्र र रासोपा शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ। संसदका विधि तथा प्रक्रियालाई प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गर्दै आएका छन्। हरेक महिना संसदमा प्रश्नोत्तरको सामना गर्नुपर्ने नियमलाई उनले तोडेका छन्। संसदीय मर्यादालाई ख्याल गर्दैनन्। यसका निर्देशन पालना गर्नु प्रधानमन्त्रीको कर्तव्य भए पनि त्यसप्रति उदासीन छन्।
3: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. डिजिटल प्लेटफर्ममा फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी त्यहाँबाट पनि प्रत्यक्ष रूपमा जोड़िएका छौं, आएका छौं. आदरणीय श्रोता, नेपाली बहसलाई युट्यूब च्यानलमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि सर्च गरेर हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ. र केही हाम्रा पछि गरिएका अंशहरू र अन्तर्वार्ताहरू नेपाली नेटवर्कको टीभी र पेजमा पनि आउँछन्, त्यहाँबाट पनि तपाईँले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ. आदरणीय श्रोता, नेपालीहरूले धेरै मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ. आजका पत्र पत्रिकाहरूमा हेर्दै गर्दाखेरि नेपाली कंग्रेसको 15 महाधिवेशन तातेको छ. सभापतिमा गगन कुमार थापा सहित तीनजनाको उम्मेद्वारी र शर्मा र भूषाल निर्विरोध भएका छन्. आदरणीय श्रोता, नेपाली कंग्रेसको 15 महाधिवेशनमा सभापति पदमा तीनजना सहित विभिन्न पदाधिकारी उम्मेद्वारी दर्ता भएको छ. सभापति पदमा गगन कुमार थापा, श्यामकृष्ण खड्का र किशोर सिंह राठौड़ले उम्मेद्वारी दर्ता गराएका छन्. अर्कोतर्फ नवनिर्मित वरिष्ठ उपसभापति पदमा नेता विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा नेत्री पुष्पा भूषाल निर्विरोध निर्वाचित भएका छन्. यी दुई पदमा एकल उम्मेद्वारी परेकाले उनीहरूको निर्वाचन सुनिश्चित भएको केन्द्रीय निर्वाचन समितिले निर्विरोध सुरक्षित भएको बताइएको छ. आदरणीय श्रोता, आज नेपाली कंग्रेसकै कुरा गर्दै गर्दाखेरि कंग्रेस महाधिवेशन पदाधिकारी ताक्नेको लड़को छ. यतिखेर सभापतिमा गगन कुमार थापादेखि किशोर सिंह लगायतहरूको उम्मेद्वारी पढ्दै गर्दाखेरि केन्द्रीय समितिको आकार 167 बढ़ाएर 297 पुर्याइएको छ. पदाधिकारीको संख्या 14 बढ़ाएर 20 बनाइएको छ. वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भूषाल निर्विरोध निर्वाचित भएका विषय पनि आजका महत्वपूर्ण समाचारहरू बनेका छन्. र नेपाली कंग्रेसको 15 महाधिवेशनकै फेरि फेरिमा आज पनि हामी बहस र चर्चा गर्नेछौ. आदरणीय श्रोता, अहिलेको अवस्थामा पछिल्लो समय नेपाली कंग्रेसलाई एक दिक्का बनाएर नेपाली कंग्रेसलाई एक ठाउँमा उभ्याएर जुन तरिकाले जाने भन्ने गगन थापाको संकल्प छ, त्यो संकल्पमा सबै नेता कार्यकर्ताहरू एकजुट भएर अगाडि बढ़ेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्छौं। देशको अवस्था यतिखेर मन्त्रीहरू देश दौड़ा मात्र होइन विदेशतिर दौड़िरहेका छन्। यतिखेर सभामुख डोल प्रसाद अर्यालदेखि लिएर परराष्ट्र मन्त्री शिशिर खनाल हुँदै अर्थमन्त्री डाक्टर सोनिम वाग्ले यतिखेर विदेशमा छन् भने सुदन गुरूङ पनि भारत जाँदैछन् बिमस्टेकमा सहभागी हुन. त्यसैले करिब एक वर्षसम्म विदेशमा धेरै दौड़धूप नगर्ने देशकै लागि काम गर्ने बताएका मन्त्री र प्रधानमन्त्रीहरूको विदेश दौड़ा यतिखेर शुरू भइसकेको छ. आदरणीय श्रोता, आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ वरिष्ठता मिचेर सर्वोच्च अदालतमा 4 न्यायाधीश सिफारिश भएका छन्, 2 सदस्यको नोट अफ डिसेन्ट समेत रहेको छ. यतिखेरको अवस्थालाई न्याय परिषदले सर्वोच्च अदालतका रिक्त न्यायाधीशको पदपूर्तिका लागि 4 नाम सिफारिश गरेको छ. प्रधान न्यायाधीश मनोज शर्माको अध्यक्षतामा मंगलबार दिउँसो बसेको बैठकले डाक्टर रत्नबहादुर बाक्चन, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण दागीलाई नियुक्तिका लागि सिफारिश गरेको छ. आदरणीय श्रोता, परिश्रोता मिचेर सिफारिश गरिएको भन्ने विषयले पनि यतिखेर चर्चा पाएको छ. आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ. आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं.

को अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क डिस वासर किन्दा 2 वासिङ ट्याब्लेट निशुल्क आइडिया दसैँको खुसी घर घरमा उपहार

0: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

यो दसैँमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

पर्वमा श्रीजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। श्रीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: हरेक महीना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिजोन रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।
1: यो नेपाली रेडियो नेपाल,
2: हर विषयमा सरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आईडी बैंक, सबैका लागि बैंक
4: दिस होम इन्टरनेट।
5: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार खेलराज पाण्डे हुनुहुन्छ। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: नमस्कार, गुड मर्निङ।
5: नेपाली कंग्रेसको 15 महाधिवेशनको निकै ठूलो सरगमी छ यतिखेर। विभिन्न पदमा उम्मेद्वारी दावेदारी व्यापक रूपमा परेको छ। 2 पदमा त सर्वसम्मति भएको खबर पनि आएको छ। वरिष्ठ उपसभापति र उपसभापतिमा होइन, तपाईँको पनि खुला केन्द्रीय सदस्यमा उम्मेद्वारी छ। खेलराज पाण्डेलाई महाधिवेशन प्रतिनिधिले कसरी चिन्ने? तपाईँको उम्मेद्वारी किन बलियो?
6: नेपाली कंग्रेसको 15 महाधिवेशनमा खुल्ला तर्फ मेरो उम्मेद्वारी रहेको छ। हामीले स्थानीय सरकार चलाउँदा हामीले बटुलेका अनुभवहरू, व्यावहारिक ज्ञानहरूबाट नेपाली कांग्रेस केन्द्रीय समितिमा रहेर जनताका घर दैलोमा रहेका कुराहरूलाई समेटेर केन्द्रीय समितिमा राख्न सक्यौं भने, व्यावहारिक कुरालाई बढ़ी ध्यान दिन सक्यौं भने, अहिले नेपाली कांग्रेसको जुन साख कम भएको छ यसलाई अगाडि बढ़ाउनका लागि, नेपाली कांग्रेसको उचाइ चाहिँ माथि बढ़ाउनका लागि मेरो उम्मेद्वारी हो। त्यसकारणले हामीले जीवनभर जुन नेपाली कांग्रेसका लागि एउटा निरन्तर कार्यक्रमहरू गरिराख्यौं, आफूलाई समर्पित गर्यौं र जनताका बीचमा पुगेर जनप्रतिनिधि हुने पनि अवसर हामीले पायौं। बुटलुक महानगरपालिकाको नगर प्रमुख हुने अवसर पाए र त्यहाँबाट जुन हामीले अनुभवहरू प्राप्त गर्यौं, ती अनुभवहरू मार्फत जनताका बीचमा नेपाली कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनका लागि हाम्रो प्रयत्न रहनेछ। यसैका लागि मेरो उम्मेदवारी रहेको छ।
5: अब नेपाली कंग्रेसको यो 15 महाधिवेशनमा जुन किसिमको उत्साह छ, धेरैले दावेदारी पनि गरिरहेका छन्, अब यसलाई चाहिँ एक ढिक्का बनाएर कंग्रेसलाई अगाडि बढ़ाउनुपर्छ भन्ने खालका विषयहरू पनि जोड़िएर आएका छन्। अब तपाईँका प्रतिबद्धताहरू के छन् केन्द्रीय सदस्यमा? यदि विजयी भइरहँदाखेरि वा चाहिँ विजयी हुने सम्भावना रहँदै गर्दाखेरि वा चाहिँ नेपाली कंग्रेसलाई म कस्तो कंग्रेस म हेर्न चाहन्छु वा कस्तो बनाउन चाहन्छु भन्ने के छ यहाँको विजन?
6: नेपाली कांग्रेस सबै नेपालीहरूको विश्वासिलो, भरपर्दो र आशा लाग्दो पार्टी बनाउन चाहन्छौ हामी। जबसम्म पार्टीमा सबैको विश्वास र भरोसा रहँदैन, अव्यवहारिकीय जुन विश्वास हुनुपर्ने हो पार्टीभित्र त्यो रहँदैन, तबसम्म यो खालको समस्या आउँछ। युवाहरूका लागि, महिलाहरूका लागि, सबै जात जातिका लागि, सबै धर्मावलम्बीहरूका लागि, सबैको विश्वासको पार्टी, भरोसाको पार्टी र आशाको पार्टी नेपाली कांग्रेस बनाउन जरूरी छ। यसका लागि 15 महाधिवेशनबाट अझ बढ़ी हामी यो कुरामा स्पष्ट भएर, खारिएर र जनताका कुरालाई केन्द्रसम्म ल्याउने र केन्द्रका कुरा जनताका घरसम्म लाने गरी अब यो 15 महाधिवेशनबाट हामी अझ स्पष्ट भएर जान सक्नेछौ भन्ने विश्वास हामीले लागेको छ।
5: अब नेपाली कंग्रेस पुरानो राजनैतिक दल, एउटा लोकतान्त्रिक पार्टी, बीपीका कतिपय मार्ग र सिद्धान्तमा अडिग पार्टी, आज गगन थापाको नेतृत्वमा यहाँलाई राम्रोसँग थाहा छ, न बीपीको विरासत त्यहाँ अटाएको छ, न गणेशमानको विरासत अटाएको छ, हुँदाहुँदा निवर्तमान सभापति शेरबहादुर देउवा समेत नअटाएको कंग्रेसलाई चाहिँ यो केलाई, यो विरासतको क्रमभंगता वा सग्लो कंग्रेस, युवाहरूको हातमा गएको कंग्रेस मान्न मिल्छ? आज कसरी परिवर्तन भयो?
6: समय सन्दर्भले केही समस्याहरू, चुनौतीहरू बेला बेलामा विगतमा पनि आएका थिए र अहिले पनि छन्। तर यो महाधिवेशनपछि बिस्तारै फेरि एउटा सबैलाई समेटिने वातावरण बिस्तारै आउनेछ। कहिलेकाहीँ परेका अप्ठ्यारा र चुनौतीहरूलाई हामीले अलिक गम्भीर भएर हामी जानुपर्छ। यी कुराहरूपछि समेटिनेछन् भन्ने विश्वासमा छु।
5: अब महाधिवेशन प्रतिनिधिहरूलाई के भन्नुहुन्छ, तपाईँको आग्रह के छ देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई?
6: हामीले अझै संवेदनशील भएर गम्भीर भएर नेपाली कांग्रेसलाई कसरी यो जनताको बीचमा लोकप्रिय हुने पार्टी बनाउने हो भन्ने बारेमा हामीले सोच्न जरूरी छ। अब पनि हामीले सोच्न सकेनौ, अब पनि हामीले यसमा कुनै त्रुटि गर्यो भने हामीलाई कसैले क्षमा दिने छैन। त्यस कारणले अहिले जुन अवस्था छ, पन्ध्रौं महाधिवेशन, यसमा हामीले व्यावहारिक पक्षलाई बढी ध्यान दिने, हामीले विगतमा गरेका कमी कमजोरीहरूलाई सच्याउने गरी जनताका बीचमा प्रतिबद्धता जाहेर गर्ने र नेपाली कांग्रेसलाई सबै जनताको भरोसाको पार्टी गराउन हामीले यो महाधिवेशनबाट स्पष्ट धारणा र विचार राखेर अगाडि बढ्नु बाहेक हाम्रा बीचमा अर्को विकल्प छैन। त्यस कारणले यसपटक हामीले सबैलाई विश्वास दिलाउनका लागि प्रयत्न गर्न जरूरी छ। यसका लागि जुन उत्साह अहिले आएको छ त्यसमा मेरो पनि उम्मेदवारी रहेको छ र मलाई विश्वास छ हामीले स्थानीय सरकारमा बसेर जुन खालको जिम्मेवारीपूर्वक काम गरिरहेका छौं त्यो अनुभवका आधारमा नेपाली कांग्रेस केन्द्रीय समितिमा आउने अवसर मिल्यो भने नेपाली कांग्रेसलाई सशक्त पार्टी बनाउन, बलियो पार्टी बनाउन र जनताका बीचमा लोकप्रिय पार्टी बनाउन मेरो योगदान रहनेछ। यही कुरा अनुरोध गर्न चाहन्छु।
5: हस्, यहाँको महत्वपूर्ण समयका लागि र आगामी दिनको शुभकामना पनि धेरै धेरै धन्यवाद। नमस्कार कैलाश पाण्डेजी।
6: हस, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ र यो सुनिरहनुभएका सबैप्रति धन्यवाद र आभार प्रकट गर्न चाहन्छु।
5: उहाँ हुनुहुन्छ नेपाली कंग्रेसका खुला केन्द्रीय सदस्यका उम्मेद्वार खेलराज पाण्डे। आदरणीय श्रोता, अबको बहसमा फेरि हामी जोड्न चाहन्छौ नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनबाट सह महामन्त्रीका उम्मेद्वार डेलीराम सुवेदी। सुवेदीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: नमस्कार, गुड मर्निङ खेमजी।
5: तपाईँले सहमहामन्त्रीमा आफ्नो दावेदारी प्रस्तुत गर्नुभयो, उम्मेद्वारी दिनुभयो, डेलीराम सुवेदीलाई चाहिँ सहमहामन्त्रीमा किन विजय गराउने महाधिवेशन प्रतिनिधिहरूले बताउनु, तपाईँको एजेन्डा के छन्, भिजन के छन्?
7: नेपाली कांग्रेसको यो पन्ध्रौं महाधिवेशन विशेष महाधिवेशनले लिएको रूपान्तरणको संकल्पलाई थप सुदृढ र संगठित बनाएर नेपाली कांग्रेसको नीति, संगठन र नेतृत्व तीनवटै आयाममा रूपान्तरण गर्ने जुन मूल उद्देश्य छ, त्यो मूल उद्देश्यमा म मेरो पुस्ताको प्रतिनिधिका रूपमा शरदीय नेता गगन कुमार थापा, विश्वप्रकाश शर्मा लगायतको अर्को टीममा सार्थक योगदान गर्न सक्छु भन्ने विश्वासका साथ मैले यो खुल्ला तर्फको सहमहामन्त्रीको उम्मेद्वार दर्ता गरेको हुँ। किनकि हामी थुप्रो जो विद्यार्थी आन्दोलनदेखि लागेका, लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलन, लोकतन्त्रको संस्थागत विकास, नयाँ संविधानको निर्माण, यो समुन्नत नेपाल निर्माणको जुन यात्रामा हामी शरदीय नेताहरूसँगको जो लामो सहयात्रा गरेका छौं त्यसको सिकाइका आधारमा पनि हामीले योगदान गर्न सक्छौं भन्ने हाम्रो विश्वास हो। खास गरिकन एउटा हामीले 35 वर्षभन्दा तलको उमेरको समूहको युवा साथीहरूको जुन आकर्षण आएर उहाँहरू अहिले केन्द्रीय समितिमा 21 जनाको प्रतिनिधित्व गर्ने सिट सुनिश्चित छ, खुल्लामा पनि साथीहरू आउनु होला। त्यसभन्दा माथि तपाईँले एउटा अवस्था हेर्नुभयो भने त्यहाँनिर थुप्रो अग्रज अनुभवी नेताहरू हुनुहुन्छ, तर त्यो बीचको पंक्ति जो छ, त्यो बीचको पंक्ति कसै न कसैले केन्द्रीय पदाधिकारीमा, त्यो सभापतिको क्याबिनेटमा कसै न कसैले त्यहाँ यो पुस्ताको पनि प्रतिनिधित्व हुनुपर्छ भन्ने हामी थुप्रो साथीहरूको छलफल र विमर्शपछि यो यो यो यो एक किसिमले भन्नुपर्दा एउटा यो पुस्ताको प्रतिनिधिका रूपमा पनि म यो सहमहामन्त्रीको उम्मेद्वारका रूपमा छु। मेरो संगठन, नीति र नेतृत्व तीनटै आयाममा यो निरन्तरतामा नवीनताहरू थप्ने कुरा र यसलाई सृजनात्मक बनाउने कुरा, वैचारिक बनाउने कुरा र यो अघिल्लो अनुभवी पुस्ता र नयाँ पुस्ताका बीचमा पुल बन्ने, सेतु बन्ने कुरा का निमित्त पनि मेरो उम्मेद्वारीको सार्थक अर्थ रहेको छ।
5: खुल्लामा दुईजना चाहिन्छन् होइन, डेलीराम सुवेदीजी, तर त्यहाँ चाहिँ म हेर्दैछु लिस्ट, 10 जनाको दावेदारी छ, उम्मेद्वारी छ, 10 जना मध्येबाट 9 जना भन्दा फरक चाहिँ डेलीराम सुवेदी कसरी एकजना?
7: सबैजनाका आफ्ना विशेषताहरू हुन्छन्। मैले अघि तपाईँले भनिसके जस्तो म नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष रहेर क्याम्पसहरूमा काठमाडौँ शिक्षा क्याम्पसमा सुविश्वासी भएर लोकतान्त्रिक गणतन्त्रको बसबाट प्रारम्भ हामीले विद्यार्थी आन्दोलनमा सार्थक योगदान दिँदै बीचमा प्रदीप गिरी, नरहरि आचार्य जस्तो नेताहरूसँग, शरदी गगन थापा, विश्वप्रकाश शर्मासँग संगत गर्दै उहाँहरूसँग जोडिएर विचार विशेष नामक हामीले जर्नल निकाल्थ्यौं, वैचारिक छलफलहरू गर्थ्यौं, बहस विमर्शहरू गर्थ्यौं, भनेको कुन कुनै नीतिगत कुराहरूमा पनि हामीले योगदान गरेका छौं, आन्दोलन र अभियानहरूमा पनि योगदान गरेका छौं र आजको राजनीतिको चुनौतीहरू, यो त गएको कुरा हो, इतिहासको भारले मात्र वर्तमान ठेक्न सक्दैन, म राम्रो गरी बुझ्दछु, राम्रो गरी जान्दछु, तर आजका चुनौतीहरू लोकतन्त्रमाथि जुन एकदमै यो हाम्रो सभापतिज्यूले भन्नुभएको हाइपर पोलिटिक्स एकदम चर्को चर्को कुराहरू गर्ने तर त्यसको गहिराईमा नपुग्ने खालको राजनीति नेपाली राजनीतिमा प्रवेश गरेको हो कि भन्ने जुन गहिरो शंका आएको छ, आजको यो नयाँ पुस्ता जोडिएको सूचना प्रवृत्तिको यत्रो ठूलो उभार आएको एआईको यत्रो धेरै विकास क्रमहरू हुँदै गर्दा यसले पार्ने सकारात्मक नकारात्मक असरहरूसँग जोडिएको कुरा त लोकतन्त्रलाई संस्थागत गराउने, लोकतन्त्रलाई अझ बढी लोकतान्त्रिकरण कसरी गर्ने, लोकतन्त्रलाई कसरी जोगाउने र सुदृढ गर्ने, यो लोकप्रियतावाद अथवा पपुलिजमको प्रहारबाट लोकतन्त्रलाई कसरी सुरक्षित राखेर तर्क बहस र तथ्यमा आधारित, उत्तेजनामा होइन कि चेतनामा आधारित राजनीतिलाई कसरी स्थापित गर्ने र चेतनामा आधारित राजनीतिलाई स्थापित गर्न सक्ने र आजको समयका समस्याहरूलाई बुझ्ने र त्यसलाई समाधान दिन आवाज मुखरित गर्न सक्ने काँग्रेस कसरी बनाउने, किनभने यति ठूलो ऐतिहासिक संस्था छ, यति ठूलो गौरव भएको संस्था छ, तर यो संस्थाले आजका समस्याहरूलाई ठिक ढंगले बुझ्न र परगल्न र अगाडि लैजान सकेन भने नेपालमा लोकतन्त्र, नेपालको राष्ट्रियता र नेपालको समुन्नति समृद्धिको सपनामा धेरै पछाडि धकेलिन्छ। यसै पनि हामी धेरै ट्र्याकआउट भएका छौँ, धेरै पुराना पार्टीहरू सब एकदमै धेरै के भन्छ खराब हुन् भन्ने जबरजस्त भाष्य स्थापित गर्न खोजिएको छ। यो बेलामा एउटा नयाँ पुस्ताको प्रतिनिधि रूपमा तपाईँले हेर्नुभयो भने त्यो दसजनाको कुरा मेरो सबै नेताहरूका प्रति सम्मान छ, दसजनाका प्रति हेर्नुभयो भने त्यस मध्ये सबैभन्दा नयाँ पुस्ताको र नयाँ युवाहरूसँग जोडिन सके उम्मेद्वार केवल म मात्र छु।
5: अब नेपाली कंग्रेस कसरी नयाँ भयो, नेपाली कंग्रेस आज चाहिँ हिजोको विरासतको क्रमभंगता सँगसँगै गगन थापाको उदय र गगन थापाको नेतृत्वले चाहिँ कंग्रेसलाई कसरी एउटा लोकतान्त्रिक पार्टी र अझ बलियो र संस्थागत पार्टी बनाउनका निम्ति मद्दत पुग्यो आज?
7: विशेष महाधिवेशन नेपाली कांग्रेसको विधानभित्र रहेको वैधानिक व्यवस्थालाई टेकेर गरिएको एउटा ठूलो रूपान्तरणकारी ऐतिहासिक कदम थियो। प्रकारान्तरले मानिसहरूले त्यसलाई कसैले विद्रोह कसैले यसले अठारो अवस्था बना भन्न खोजे पनि त्यो विधानभित्र गरिएको एउटा जिउँदो पार्टीभित्र गरिएको एउटा उच्चतम लोकतान्त्रिक अभ्यास थियो। त्यसले तपाईँले भन्नुभएको जस्तो नेपाली काँग्रेसमा पुस्तान्तरणको कुरा, रूपान्तरणको कुरा, नीतिगत रूपमा तपाईँले केही कुराहरू भन्छु जस्तो नेपाली पछिल्लो समय राजनीति कसरी सत्ता प्राप्त गर्ने, कारोबारी राजनीति जस्तो तपाईँले दुई पद मैले चार पद यस्तो यस्तो ढंगले मन्त्री यो बन्ने सरकार चलाउने यस्तो यस्तो सत्तावाला राजनीति मात्र थियो। त्यहाँबाट अहिले गगन थापाको नेतृत्वमा उहाँहरूले यसलाई सिद्धान्त मूल्यको राजनीतितर्फ बीपीकालीन बाटोको सिद्धान्तको राजनीति जस्तो बीपी कोइरालाले एउटा हस्ताक्षर गरेर राजा महेन्द्रसित सम्झौता गर्नुभएको भए त उहाँ दशौं वर्ष प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो नि, र दुईटै जनमतले अभिमत लिएर आएको प्रधानमन्त्री प्रजातन्त्रको मूल्यमा सम्झौता गर्न तयार हुनु भएन तर आठ वर्ष कारावास बस्नु। हेर्नुहोस् कति ठूलो ऐतिहासिक प्रतिबद्धता र कमिटमेन्टबाट हुर्केको पार्टी हो। वर्डसमान सिंह जसले आफ्नो हातमा किस्तीमा आएको प्रधानमन्त्री छोडेर मेरो साथी किसिनजीलाई बनाउनुहोस् भनेर भन्नुभन्दा यस्तो मूल्यहरू, यस्तो मान्यताहरू, यस्तो आदर्शबाट हुर्केको पार्टीलाई हामीले पछिल्लो समय केवल मन्त्री सत्ता विज्ञापन यसो कुरामा आफ्नो मूल्य नमिल्ने ठाउँमा हामीले सम्झौता गर्यौं, फरक आदर्श फरक सिद्धान्त भएको न्यूनतम आधारै नमिल्ने पार्टीहरूसँग अर्काको चुनाव चिन्हमा हामीले मत हाल्न लगायौं। यस्ता थुप्रै चिजहरू अरू थुप्रै चिजहरूमा जान हामी जोडिन सक्छौँ होइन, टिकट वितरणदेखि अरू सबै चिजहरूमा तपाईँ भला हामीले जनताले हामीलाई अहिले प्रमुख प्रतिपक्षी बनाए हाम्रो मत कमजोर आयो तर पनि गएको फागुन 21 निर्वाचनमा हामीले 109 ठाउँमा नयाँ साथीहरूलाई दियौँ टिकट वितरणमा हेर्दै गर्दा छोटो समयमा पनि कसरी यो सब तपाईँले त्यति बेला चर्चा परिवर्तन सुन्यो त्यसमा गरिएको निष्पक्षता अथवा स्वच्छता अथवा एक किसिमको परिवर्तनको आभास जो थियो त्यो चिजलाई अब अगाडि जे जे ती केही घटना र नीतिहरू लिएर त्यसलाई संस्थागत गर्ने गरी जस्तो अब तपाईँले अब स्थानीय निर्वाचन आउँदैछ, स्थानीय निर्वाचनमा उम्मेद्वार बन्न चाहने प्रत्येक साथीले यो हाम्रो पार्टीको सिलेबस अथवा स्थानीय तह कसरी सञ्चालन गर्ने प्रभावकारी ढंगले भन्ने पार्टीको कोर्स गर्नुपर्नेछ। त्यहाँ इलेक्सन गभर्नरले काम गर्नेवाला छ, त्यहाँ हामी इलेक्सन ब्युरो बनाएर को कोही कस्तो भनेर काम गर्न सक्ने यो नयाँ नयाँ नीतिहरू नीति तथा कार्यक्रममा जसरी सभापतिले लिएर आउनु भएको छ, संगठनमा पनि चुस्तता, संगठनको प्रत्येक साथीलाई जिम्मेवारी, कसको जिम्मेवारी के हो भन्ने यो भद्रगोल तरिकाले होइन, जस्तो केन्द्रीय कार्य समिति आयो भने उहाँले प्रत्येक केन्द्रीय सदस्यको जिम्मेवारी, पदाधिकारीको जिम्मेवारी होइन कसको कहाँ के हो जिम्मेवारी र पर्फर्मेन्सका आधारमा जिम्मेवारी कसले कति राम्रोसँग वहन गर्न सक्यो वा सकेन भन्ने आधारमा ठिक ढंगको मूल्याङ्कन तलदेखि माथिसम्म त्यसरी मूल्याङ्कन गर्ने र मूल्याङ्कनमा नेताको नजिक आसेपासे अझ नातागोता भन्दा बढी दलको जनमतले के भन्छ भन्ने कुरालाई बढी ध्यानमा राखेर पार्टीभित्रको आन्तरिक कुराहरूमा गर्ने र अहिले चाहिँ सरकारले राम्रो काम गरेको ठाउँमा समर्थन गर्ने र सरकारले गलत काम गरिरहँदा लोकतन्त्रमाथि प्रहार गर्दै गर्दा एकदम धारिलो ढंगले प्रष्ट ढंगले सरकारमाथि प्रश्न उठाउने जनमत निर्माण गर्ने र यो सत्ताको निरङ्कुशता सत्ताको अहिले भनिन्छ नि बचकनापनको भन्ने तर्क शब्द अहिले धेरै चलिरहेको छ राष्ट्रपतिकै
5: साथीहरूलाई
7: सम्पूर्ण आदरणीय महाधिवेशन प्रतिनिधिहरू नेताहरू सबै आदरणीय नेताहरूलाई विनित भएर अनुरोध गर्न चाहन्छु कि यो महाधिवेशन नेपाली कांग्रेसलाई सबै नेपाली कांग्रेसको निर्णय गर्ने तहमा सबै पुस्ताको प्रतिनिधित्व सुनिश्चित हुने गरिकन यहाँहरूले नेतृत्व चयन गर्नुहुनेछ र त्यसका निमित्त मैले मेरो पुस्ताको तर्फबाट पनि यो पदाधिकारीको तहमा जस्तो हामी 19 जना पदाधिकारीको जो प्रबन्ध गरेका छौँ यो विधानमा त्यो भित्र तपाईँले भेट्ने पदाधिकारी तपाईँको भावना र आवाज बुझ्ने तपाईँको पछिल्लो पुस्ताको साथीलाई पनि भाइलाई पनि छोरालाई पनि दाईलाई पनि अथवा साथीलाई पनि त्यहाँनिर पठाइदिनु हुनेछ भन्ने
5: हस् दिलीराम सुवेदीजी यहाँको महत्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद शुभकामना
7: नमस्कार मौकाका लागि तपाईँलाई धेरै धेरै धन्यवाद
5: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसको सहमहामन्त्रीको उम्मेद्वार दिलीराम सुवेदी आदरणीय श्रोता यतिखेर हामी जोड्न चाहन्छौ नेपाली कंग्रेसको केन्द्रीय सदस्यका उम्मेद्वार श्री बाबु महर्जन महर्जनजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
8: गुड मर्निङ नमस्कार जय नेपाल
5: अब श्री बाबु महर्जन भनिसकेपछि नामै काफी छ खुला केन्द्रीय सदस्यमा तपाईँको उम्मेद्वारी किन र केका लागि
8: अब यो चाहिँ एउटा मेरो लागि यो एउटा ठूलो महत्वको कुरा छ किनभने म योभन्दा अगाडि नेपाली कंग्रेसको कुनै पनि यस्तो किसिमको केन्द्रमा बसेर काम गर्ने मौका पाएको थिइनँ र अहिले अहिलेको परिप्रेक्ष्यमा कुरा गर्दाखेरि मेरो दुईटा कार्यकाल त्यो भनेको ललितपुर महानगरपालिकाको मेयरमा मैले कार्य गरिसकेको अवस्था रह्यो र यो अवस्थामा चाहिँ अब तपाईँहरू जस्तो मेडियाकर्मी साथीहरूले पनि अति राम्रो काम गरेको सफल मेयर भनेर जुन किसिमको ब्यान्डेड गर्नुभयो त्यो सन्दर्भमा चाहिँ अब मैले जे जति अनुभव हासिल गरेँ र नेपाली कंग्रेसको जति पनि स्थानीय पदमा रहनुहुने रहनुभएकाहरूलाई चाहिँ मैले केही हदसम्म मार्गनिर्देश गर्न सक्ने र नयाँ पिँढीलाई पनि मतलब यो जनस्तरको कामहरूमा चाहिँ डेलिभरी दिन सकिन्छ सक्नुपर्छ र यसरी गर्नुपर्छ भनेर सिकाउने अथवा केही हैसियतमा चाहिँ मैले चाहिँ मेरो अनुभवलाई चाहिँ साथासाथ गर्न सक्ने हैसियत मेरोमा छ भन्ने कुरा रहेको हुनाले मैले चाहिँ यो पटक केन्द्रीय कार्य समितिको खुल्ला 45 सदस्यभित्रमा चाहिँ पढ्ने गरिकन मैले चाहिँ निवेदन दिएको छु
5: भने श्री बाबु महर्जन चाहिँ पहिलो पटक केन्द्रीय सदस्यको उम्मेद्वार बन्दै हुनुहुन्छ होइन अहिलेसम्म स्थानीय तहमा काम गर्नुभयो होइन अन्य कमिटीहरूमा
8: हजुर हजुर हो हो हो
5: अब आज नेपाली कंग्रेसको अहिलेको जुन पछिल्लो परिस्थिति छ नेपाली कंग्रेस गगन थापाको नेतृत्वमा जुन ढंगले अगाडि लग्न खोजिएको छ यसको परिवर्तित कंग्रेस भनिएको छ अहिलेको यो कंग्रेस विशेष महाधिवेशन पछि चाहिँ कसरी परिवर्तित कंग्रेस त्यसो भए
8: यो चाहिँ अहिलेको सन्दर्भमा यो निकै नै परिवर्तित कंग्रेस हुन गइरहेको छ अब यसमा चाहिँ यसको यो जुन विभिन्न यो समूहहरू विभिन्न यो महाधिवेशन अन्तर्गत यो चाहिँ अति समावेशी भएको र यसले चाहिँ कुनै पनि तह र तबकालाई पनि नछुट्याएको अब यहाँसम्म कि अब 35 वर्ष मुनिको अब त्यसलाई हामी जयन्ती समूह भन्छौँ किनभने उहाँहरूलाई पनि यसले चाहिँ क्लस्टर बनाएर सँगै लिएर जाने ताकि यो मतलब यङ जेनेरेसनले चाहिँ मतलब यङहरूको राम्रोसँग रिप्रेजेन्टेसन गरेर समाहित रूपमा चाहिँ यसको चाहिँ मतलब डेलिभरीहरू गर्न सकुन् भन्ने उद्देश्य राखेर यो अगाडि बढेको छ यति मात्र पनि होइन अब यसमा चाहिँ यो पटक एउटा राम्रो परिप्रेक्ष्य के छ भन्दाखेरि केन्द्रीय सदस्य अथवा केन्द्रीय पदाधिकारीमा पराजित हुनेले यो चाहिँ प्रदेश र जिल्लामा पुनः प्रतिस्पर्धा गर्न नपाउने भन्ने अति महत्वपूर्ण कुराहरू पनि यसमा समावेश गरिएको हुनाले यो पन्ध्रौं महाधिवेशन अति महत्वपूर्ण छ भन्ने मेरो भनाइ रह्यो।
5: अब नेपाली कंग्रेसमा अहिले जुन किसिमको उत्साह छ, जुन किसिमको पछिल्लो समय चाहिँ देशभरिबाट चाहिँ इतिहासकै धेरै महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ केन्द्रित भएका छन्, अब आज त्यहाँ हेर्दा न बीपी पुत्र छन् न त्यहाँ गणेशमान पुत्र छन्, हुँदाहुँदा निवर्तमान सभापति शेरबहादुर देउवा पनि छैनन्, विरासतको क्रमभंगता सग्लो नेपाली कंग्रेस आजको नारा बनाउन मिल्छ त्यसो भए?
8: अब यो क्रमभंगताको नारा भनेको चाहिँ यदाकदा आइले रहन्छ, तर अहिलेको सन्दर्भमा यहाँले नाउँ लिनुभएको सबै नेताहरूका पुत्रहरू र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू उहाँहरूको अनुपस्थिति हुनु चाहिँ सबै नेपाली कंग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई खट्किएकै छ। तरै पनि अब यतातिर सम्भावित मतलब यतातिर चाहिँ गगन थापा लगायत व्यक्तित्वहरूले उतातिरको जुन कुरा मिलाएर कंग्रेस एक भएर अगाडि बढ्नुपर्छ, पन्ध्रौं महाधिवेशनबाट चाहिँ एउटा राम्रो सन्देश दिनुपर्छ, हामी लागौं जुटौं भन्ने किसिमको जुन प्रस्तावनाहरू थिए ती प्रस्तावनाहरू चाहिँ श्रद्धेय नेता शेरबहादुर देउवा पछिको बाट चाहिँ यसलाई चाहिँ स्वीकार नगरै गर्दाखेरिको अवस्थामा हामी महाधिवेशन प्रतिनिधिहरू ज्यादै मर्माहित भइरहेका छौं। अब हामीले अहिले चाहिँ मात्र आशा गर्न सक्छौ किन भन्दाखेरि धेरै नै प्रयास गरिसकेको अवस्था हो, तर त्यो अवस्था हुँदा हुँदै पनि अहिले नमिलिरहेको सन्दर्भमा चाहिँ अब हामी आशा गरौं कि यो पन्ध्रौं महाधिवेशनको लगत्तै पछि स्थानीय चुनाव आउनुभन्दा अगाडि श्रद्धेय शेरबहादुर देउवा पक्षसँग चाहिँ मिलापत्र हुन्छ मिल्छ र हामी मिलेर चाहिँ स्थानीय चुनावमा समावेश हुन्छौँ र पहिलाको भन्दा चाहिँ राम्रो बेटर रिजल्ट निकाल्न चाहिँ हामी सक्षम हुनेछौँ भन्ने चाहिँ हाम्रो धारणा रह्यो।
5: श्री बाबु महर्जनजी, जाँदा जाँदै देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई यहाँको अनुरोध आग्रह के छ?
8: अहिले महाधिवेशन प्रतिनिधिहरू चाहिँ अब 77 जिल्लाबाट एकदमै अपार रूपमा चाहिँ जुन सहभागी हुन आउनुभयो उहाँहरूलाई चाहिँ म काठमाडौँ उपत्यकाभित्र त्यसमाथि पनि म ललितपुर महानगरपालिकाको मेयरको हैसियतले मैले उहाँहरूलाई चाहिँ हार्दिक स्वागत गर्न चाहन्छु। उहाँहरूको जुन अहिलेको यो पन्ध्रौं महाधिवेशनमा उहाँहरूको तर्फबाट जुन हुन गइरहेको सहयोग छ त्यसको लागि म चाहिँ मेरो अन्तस्करणदेखि नै हार्दिक साधुवाद व्यक्त गर्दछु र म चाहिँ अहिले केन्द्रीय समितिको खुला 45 चाहिँ म चाहिँ सदस्य हुन गइरहेको सन्दर्भमा ललितपुर महानगरपालिकामा मेरो नेतृत्वमा दुईटा कार्यकालमा भए गरेको काम कुराहरू जति छन् ती काम कुराहरू घाम जत्तिकै एकदमै स्पष्ट छ खुल्ला छ, तसर्थ मैले उहाँहरूलाई चाहिँ यस्तो मौका मिलाएर एकचोटि ललितपुर महानगरपालिकाको विविध निर्माण कार्यहरू विविध हाम्रो सेवा प्रवाह गरिरहेका कुराहरू एकचोटि समयले मिल्छ भने र मिलाएर एकचोटि अवलोकन भ्रमण गरिदिनको निमित्त म विनम्र आग्रह गर्दछु।
5: हस्, यहाँको महत्वपूर्ण समय र आगामी दिनको शुभकामना पनि। श्री बाबु महर्जनजी नमस्कार।
8: हस्, तपाईँलाई धेरै धेरै धन्यवाद। जय नेपाल।
5: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका खुला केन्द्रीय सदस्यका उम्मेद्वार श्री बाबु महर्जन र ललितपुर महानगरपालिकाका मेयर पनि हुनुहुन्थ्यो। आदरणीय श्रोता, यतिखेर हामी फेरि जान चाहन्छौ नेपाली कंग्रेसका महामन्त्री पदका उम्मेद्वार अमर सिंह पोन। अमरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: नमस्कार, धन्यवाद छ।
5: अमर सिंह पुन, नेपाली कंग्रेसको महामन्त्रीको उम्मेद्वार दावेदार, नेपाली कंग्रेसको महामन्त्रीको उम्मेद्वार बन्दै गर्दाखेरि तपाईँको भिजन के छन्, तपाईँको बलियो दावेदारी कसरी महामन्त्रीमा बताउनुहोस्?
9: पहिलो कुरा त यो तपाईँको लोकप्रिय रेडियोबाट जो नेपाली नेटवर्कबाट सुन्ने श्रोता र सबै नेपाली विश्व जगतमा रहनुहुने जुन श्रोता हुनुहुन्छ उहाँहरूलाई म हार्दिक जय नेपाल गर्न चाहन्छु र यो यसपालिको महाधिवेशन विशेष परिस्थितिबाट सृजित विश्व राजनीति अथवा नेपालको राजनीति पश्चात कांग्रेसको परिवर्तन, कांग्रेसले गर्नुपर्ने भूमिका फरक ढंगले अगाडि बढ्नलाई यो महाधिवेशन शुरूआत भएको छ र यो महाधिवेशनबाट पक्कै पनि नीति र नेतृत्व त्यो खालको सोच

0: र पाला जुन समावेशिता कल्पना गरेर त्यतिखेरको चाहिँ सबै जातीय सन्तुलन त्यसपछि भेगको सन्तुलन मिलाएर नेतृत्वमा पार्टीको सबै ठाउँमा त्यो खालको व्यवस्थापन गर्नुभएको थियो। त्यस कारण मेरो उम्मेदवारी एउटा द्वन्द प्रभावित जिल्ला रोल्पा जस्तो ठाउँ जसले 122 जना काँग्रेसका हुनहार सिपाही गुमायो नेता गुमायो त्यो ठाउँ द्वन्द्वले गर्दा त्यतिका चाहिँ साथीहरूले हाम्रा नेताहरूलाई गुमायौं उहाँहरूप्रति श्रद्धा सुमन व्यक्त गर्दै त्यो ठाउँबाट म राजनीति गर्दै विभिन्न तहमा चाहिँ बसेर मैले आफूले काम गरेको छु। विभिन्न तहमा जुन तहमा बसे जहाँ बसे मैले पार्टीका साथीहरू अरू समाजलाई पनि फरक ढङ्गले काम गर्छु भनेर त्यो मूल्य मान्यता साथ आएको मान्छे हो। त्यसकारण मेरो काम मेरो चाहिँ मेरो कार्यक्षमता प्रति सबै देशभरिबाट आउने महाधिवेशन प्रति र विश्वबाट आउने जनसङ्घ समितिबाट आउने साथीहरू र जुन महाधिवेशन साथीहरूले सबैले धेरै नेताहरूले मेरो कार्यशैली मेरो क्षमतालाई बुझ्नुभएको छ र चाहिँ हिमाल पहाड तराईलाई जोड्नु र जाति सन्तुलन मिलाउने एउटा पछाडि अहिलेसम्म नेपाली काँग्रेसभित्र मगर जाति म जातीय धेरै जातीय कुरा त मलाई हामी पहिलो कुरा मानव जात हौ मानिस हौ त्यसपछि नेपाली हौ त्यसपछि नेपाली काँग्रेस हौ त्यसपछि मेरो म कहाँ जन्मे कुन जातमा जन्मे फरक कुरा हो तर पनि यसो हेर्दाखेरि मगर जातको नेतृत्व अहिलेसम्म कार्यकारी भूमिका माथिल्लो तहमा कोही गएको थिएन। अहिले स्वाभाविक रूपमा मैले जुन रूपमा अगाडि बढ्दै जाँदा मेरो आदरणीय नेता आज सम्झिन चाहन्छु आदरणीय नेता संविधान पिता सुशील कोइरालाले मलाई चाहिँ यहाँसम्म लिँदै मलाई चाहिँ धेरै खालको प्रमोट गर्नुभयो उहाँसँग मैले धेरै लामो काम गरेँ र त्यस कारण अब आजको नेताहरूसँग सबैसँग म त्यो नजिकसँग काम गरेको छु। आदरणीय सभापति सरदेव गगन थापासँग पनि म त्यत्तिकै नजिक भएर काम गरेको छु। त्यस कारण यो परिवर्तन जुन परिवर्तनको यो समय आउँदै गर्दा मेरो पनि आफ्नो योगदान छ। म पार्टीको विभिन्न खालको म पार्टीको प्रदेश सभापति हुँदै गर्दा पनि मैले विशेष महाधिवेशनमादेखि लिएर सबै कुरामा आदरणीय सभापतिजीलाई हर ठाउँमा सहयोग गर्दै यहाँसम्म आएको हुँ।
1: अमर सिंह पुनजी अब एउटा कुरा के छ भने महामन्त्रीको दावेदारहरू धेरै छन् आठजना छन् होइन खुलामा दुईजना मात्र चाहिने हो तर अमर सिंह पुनजीले जुन किसिमले आफ्ना कुराहरू राख्दै हुनुहुन्छ आज नेपाली कंग्रेसको महाधिवेशनको उल्लास उत्सव एकातिर छ र तपाईँ अब नेपाली कंग्रेसको महामन्त्रीमा यदि निर्वाचित भइसके पछाडि कंग्रेसलाई कस्तो देख्न चाहनुहुन्छ कस्तो बनाउन सक्नुहुन्छ?
0: पहिलो कुरा चाहिँ काँग्रेसलाई के देख्न चाहन्छु भने नेपाली नागरिकको भरोसा केन्द्र बनाउन चाहन्छु मैले समग्र नेपाली नागरिकै केन्द्र भरोसा केन्द्र भने नेपाली काँग्रेस हो भन्न देखाउने गरी काम गर्न चाहन्छु। नेपाली काँग्रेसले त्यस्तो खालको नीति त्यस्तो खालको नेतृत्व त्यस्तो खालको सोचका साथ सकारात्मक सोचका साथ आम नेपाली नागरिकका हकहितका विषयमा जुन रूपमा जति पनि परिवर्तन भयो नेपालका परिवर्तनको नेतृत्व काँग्रेसले गर्यो त्यो काँग्रेसको नेतृत्वको जुन खालको इतिहास छ र वर्तमानलाई पनि जोडेर आजको इतिहासलाई नै फरक ढङ्गले देख्ने खालको नेता समग्र नेपाली नागरिकको केन्द्रबिन्दु हुन सक्ने नेता चाहिँ गगन कुमार थापालाई अझ बलियो बनाएर नेपाली काँग्रेसलाई सशक्त बनाएर संस्थागत बनाएर जुन नेपाली काँग्रेसभित्र विधान विधि होइन सदस्यता जुन खालको नेतृत्व तल्लोतलाई जुन खालको अधिकार त्यो अधिकारका सम्बन्ध बनाएर यो नेपाली काँग्रेसलाई चाहिँ मजबुत बनाउन चाहन्छु। नेपाली काँग्रेसलाई यो चाहिँ जुन रूपमा हामी चलेका छौँ त्योभन्दा फरक हिजोको इतिहास र वर्तमान हाम्रो हिजोको अनुभवले आज के देखेको छ त्यस कारण तल्लो तहदेखि माथिल्लो तहका नेतालाई सबैलाई जिम्मेवारी पूर्ण रूपमा काम गरेर यो पार्टी साँच्चै ऐतिहासिक पार्टी बनाउने खालको लाइनमा म उभिनेछु र मेरो सभापति आदरणीय सभापति गगन कुमार थापालाई अझ मजबुत अझ चाहिँ जुन खालको नेपालको राजनीतिमा जुन खालको उहाँको उचाइ छ त्योभन्दा माथि उचाइ विश्व जगतमै उचाइ हुने गरी यहाँ नेपालको राजनीतिलाई फरक ढङ्गले लाने गरी त्यो उहाँलाई सफल बनाउन चाहन्छु र समग्र नेपाली काँग्रेसका आम पार्टीका साथीहरूलाई पनि हामी सबै कुरा चाहिँ यो पार्टीमा न्यायचित हुन्छ यो पार्टीमा समावेशिता हुन्छ यो पार्टीमा सही निर्णय हुन्छन् र निर्णय भएका कुरा कार्यान्वयन हुन्छन् भन्ने खालको चाहिँ अनुभूति
1: र जाँदा जाँदै छोटोमा देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई अमर सिंह पुनको महामन्त्रीको उम्मेद्वारको तर्फबाट के छ सन्देश आग्रह अनुरोध?
0: मेरो सन्देश यो आग्रह छ कसैका दबावमा नपरेर यो पार्टी बनाउनु छ सबै आज आउने महाधिवेशन प्रतिनिधि साथी नेता साथीहरूले अब कसैका यो र त्यो नभनेर अहिले वास्तवमा हामी 12 र 13 र 14 औं

0: छन् जुन रूपमा गुटगत रूपमा हामी उभिएर दुई च्यानलमा एकदम प्रतिस्पर्धा गर्ने, एकले अर्कालाई हराउने, हाम्रो सात तहको निर्वाचन सात तह वडा तहदेखि माथिसम्म हामी एकले अर्कालाई हराउँदै आएका छौँ। जुन रूपमा चाहिँ पार्टीमा द्वन्द्व छ, जुन खालको व्यवस्थापन समस्या भयो, त्यो कुरालाई बुझेर यसपालिको महाधिवेशन यो र त्यो नभनेर उपयुक्त पात्र छान्न, उपयुक्त पात्रलाई मत दिन र सबै कुरा चाहिँ गगन कुमार थापालाई बलियो बनाउने गरी उम्मेद्वारलाई मत दिन र तपाईँहरू सबैलाई यो चाहिँ वर्षात अथवा मौसम पनि खराब छ सबै कुरालाई मध्यनजर गरेर आफ्नो स्वास्थ्य पनि ख्याल गरेर सबै कुरा मध्यनजर गरेर पार्टीलाई एक ढङ्गले यो नेपालको राजनीतिबाट माथि उठाएर र पार्टीलाई सशक्त बनाउनलाई सशक्त उम्मेद्वारहरू गगन कुमार थापालाई कुन कुन उम्मेद्वार कुन कुन पदका उम्मेद्वारलाई उहाँ गगन कुमार थापाका नजिक अथवा चाहिँ यो जिताएपछि उहाँलाई सफल बनाउन सकिन्छ भने एकदम सोचका साथ सकारात्मक सोचका साथ मतदान गर्न र आफूले पनि जहाँ जहाँ जो जो उम्मेद्वार हुनुहुन्छ त्यही रूपमा लाग्न अनुरोध गर्दै यसपालिको चाहिँ महाधिवेशन अहिले विशेष परिस्थितिमा निर्माण भएको यो महाधिवेशनलाई सफल बनाउनलाई सबैलाई अनुरोध गर्दै
1: यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद र आगामी दिनको शुभकामना नमस्कार। उहाँ हुन्छ नेपाली कंग्रेसका महामन्त्रीको उम्मेद्वार अमर सिंह पुन। आधारित सूचना नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्राम पछि पुनः उपस्थित हुनेछौ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्दा पाउनुहोस् सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: गरौ
1: हो। अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
2: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
1: आईएमई गरौ,
3: आईएमई गरौ, आईएमई गरौ।
4: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
5: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
6: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
5: हामीले राजा च्याउ त्यसै भनेको हो र।
7: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
8: यो नेपाली रेडियो
9: खरो विषयमा सरो बहस, नेपाली बहस,
10: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
11: ग्लोबल आईडी ब्याङ्क, सबैका लागि ब्याङ्क,
12: डिस होम इन्टरनेट।
13: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका के खुल्ला केन्द्रीय सदस्यका उम्मेद्वार अनिल रोगता, केन्द्रीय सदस्यका उम्मेद्वार अनिल रोगता हुनुहुन्छ। रोगताजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
14: धन्यवाद
13: अनिलजी। तपाईँले केन्द्रीय सदस्यमा दावी गर्दै हुनुहुन्छ, होइन, गरिसक्नु भएको छ, केन्द्रीय सदस्यको उम्मेद्वारी किन नेपाली कंग्रेसको 15 महाधिवेशनले अर्थात महाधिवेशन प्रतिनिधिले तपाईँलाई किन विजय गराउने?
14: म नेपाली कांग्रेसमा 30 वर्षदेखि गरी खाने पनि र राजनीति पनि गर्दै आएको व्यक्ति हो। त्यस कारणले गर्दा राजनीतिलाई अब राजनीति अहिलेको समयमा जुन किसिमको समृद्धि राष्ट्रमा आवश्यक छ, जुन अहिलेको समय भनेको आर्थिक रूपान्तरको समय हो, र त्यसमा हामीहरू काम गरिसकेका छौँ पार्टीभित्र पनि र पार्टी बाहिर पनि। त्यस कारणले गर्दा हामी मधेसी खुल्लामा, म मधेसी खुल्लामा केन्द्रीय सदस्यको रूपमा म आफ्नो उम्मेदवारी दिएको छु, र त्यस कारणले पार्टीका साथीहरूको साथ सहयोग र उनीहरूको सुझावको अनुसार नै मैले आफ्नो उम्मेदवारी दिएको हो। त्यो र मलाई आज नीति बनाउनको लागि, आर्थिक नीति बनाउनको लागि र भोलिका दिनमा देशलाई नेपाली काङ्ग्रेसले आर्थिक रूपान्तर गर्छ भन्ने कुराको त्यसमा कहीँ न कहीँ म योगदान दिन सक्छु भन्ने कुराको लागि निर्धारित हो। त्यस कारणले मलाई भोट दिन्छ भन्ने मलाई मतलब विश्वास छ।
13: देशभरिका महाधिवेशन प्रतिनिधिहरू आउनु भएको छ, मधेसी केन्द्रीय सदस्य खुल्लातर्फ यहाँको उम्मेद्वारी पनि छ, होइन, कंग्रेस कस्तो भएको देख्न चाहनुहुन्छ? गगन थापाको नेतृत्वमा सफल कंग्रेस बन्छ आज?
14: एउटा कुरो सत्य छ कि गगन थापाको नेतृत्वमा एउटा नयाँ ऊर्जा थपेको छ पार्टीमा, र पार्टीले संसारभरि नै र देशभरि नै नेपाली जनताले एउटा युवा नेतृत्व भएको कारणले गर्दा, एउटा ऊर्जाशील नेतृत्व भएको कारणले गर्दा एउटा नयाँ जोस, नयाँ एउटा ऊर्जा चाहिँ पार्टीमा आएको छ, र जनताले पनि त्यसलाई एउटा सकारात्मक दृष्टिकोणमा देखिरहेका छन्, र आउने दिनमा नेपाली काङ्ग्रेस पार्टी अझ लोकप्रिय हुनेछ भन्ने कुरामा सबैको अनुमान छ।
13: अब नेपाली कंग्रेसको अब निकै ठूलो संकटबाट, संक्रमणकालीन अवस्थाबाट चाहिँ आज यो अवस्थामा आइपुग्दाखेरि चाहिँ कंग्रेसमा हिजोका कतिपय विरासतहरू छुटेका छन्, होइन, नयाँ ढंगको कंग्रेस चाहिँ अगाडि बढ़न खोजिरहेको एउटा परिस्थिति छ। देशव्यापी रूपमा चाहिँ अहिले भनौं न महाधिवेशन प्रतिनिधि, इतिहासकै धेरै महाधिवेशन प्रतिनिधि चाहिँ काठमाडौँमा केन्द्रित छन्। उनीहरू के चाहन्छन्? तपाईँहरू के चाहनुहुन्छ? कंग्रेस कस्तो बनोस्? लोकतान्त्रिक पार्टी, पुरानो पार्टी, आज कंग्रेसको अभिगत र अब बन्ने कंग्रेस कस्तो बनोस्?
14: एकदम ठिक हो। अब हाम्रो परम्परा पनि, हामी परम्परावादी पार्टी पनि हौ, हाम्रो परम्परा पनि विशाल छ, र अर्को हामीहरू नयाँ युगमा पनि हामीहरू गएका हुनाले नयाँ चिजलाई पनि हामीले संकल्पको साथ अगाडि बढ्नुपर्ने आवश्यक देखिन्छ। त्यस कारणले पछाडि छुटेका साथीहरूको पनि कुनै न कुनै किसिमले सम्बोधन हुनुपर्छ भन्ने विचार पनि पार्टीका साथीहरूको छ। महाधिवेशनपछि ती छुटेका नेताहरूलाई पनि सम्बोधन गर्नुपर्छ भन्ने कुरामा कसैको पनि दिम्मत छैन, र त्यो गर्नुपर्छ भन्ने कुरामा पनि हामी विश्वस्त छौँ।
13: तर अब देशभरि आएका महाधिवेशन प्रतिनिधिहरूलाई तपाईँको आग्रह चाहिँ के छ?
14: आग्रह यो छ कि उहाँ योपालि नेपाली काङ्ग्रेस यता अहिलेको समयमा सरकारमा नभए पनि, अहिले नेपाली काङ्ग्रेस सरकारमा नभए पनि नेपाली काङ्ग्रेसमा जुन ऊर्जा देखिएको छ, एउटा नयाँ आशा चाहिँ जागेको छ, आगामी दिनमा नेपाली काँग्रेसले नै नेतृत्व गर्छ भन्ने कुरा चाहिँ विश्वास दिलाएको छ र सबै मानिसहरू प्रतिनिधिहरूलाई म आग्रह गर्दछु कि म अनिल कुमार रुङ्टा खुल्लामा मधेसी खुल्लामा आफ्नो अमूल्य मत दिएर विजय बनाउनुहोस् म तपाईँहरू के चार्ट निर्देशनमा म काम गर्नेछु भन्ने कुराको म प्रतिबद्ध गर्न चाहन्छु र राम्रो पार्टी बनाउनमा हामीहरू अगाडि बढौं धन्यवाद
13: हस् अनिलजी यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद उहाँ हुनुहुन्थ्यो अनिल रोगटा मधेसी तर्फबाट खुला केन्द्रीय सदस्यका उम्मेद्वार आदरणीय श्रोता यतिखेर हामी फेरि जान चाहन्छौ बाला अधिकारी तर्फ बालाजी नेपालीहरूले धेरै सुनेका कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
0: धन्यवाद
13: बालाजी केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराउनु भएछ बाला अधिकारीजीलाई महाधिवेशन प्रतिनिधिहरूले कसरी चिन्नुहुन्छ कसरी चिन्छन्
0: आफ्नो मलाई चाहिँ महाधिवेशन प्रतिनिधिहरूले चाहिँ अहिले नेता भन्दा पनि एउटा पत्रकारको रूपमा पत्रकारको संगठनबाट आएको भएर अहिलेसम्म चाहिँ उहाँहरूले नेता भन्दा बढी पत्रकारकै रूपमा चिनिराख्नु भएको छ मलाई
13: अब पत्रकारबाट सिधै नेता भन्न चाहनुभयो होइन
0: हजुर होइन सिधा होइन म त पत्रकारिता सँगसँगै मेरो राजनीतिक जीवनलाई पनि बिस्तारो डोर्याउँदै थिएँ सिधै आएको डाइरेक्ट चाहिँ पत्रकारिता छोडेर आएको चाहिँ होइन म होइन तर के भने यता पार्टीगत राजनीति चाहिँ मेरो सेकेन्डरी पार्ट थियो पहिलो चाहिँ म पत्रकारिताको पनि राजनीतिमै थिएँ नि
13: भनेपछि अब केन्द्रीय सदस्यमा बाला अधिकारीलाई किन विजय गराउने बताउनुहोस् त
0: अब मेरो चाहिँ धेरै ठुला धेरै आकाश काया पलटै गर्छु भन्ने चाहिँ मेरो एजेन्डा छैन होइन मलाई विजय गराउनुको चाहिँ मलाई चाहिँ सबैभन्दा पहिले के हो भने म चाहिँ नीति र विधिलाई संस्थागत रूपमा बलियो बनाउनु पर्छ भन्ने एउटा मान्यता राख्छु होइन अनि त्यसपछि अर्को काङ्ग्रेसको त्यो ऐतिहासिक जुन विरासत छ त्यसलाई चाहिँ वर्तमान पुस्ताहरू जुन छन् त्यसको लागिको आवश्यकता र भविष्यको राजनीतिसँग पनि म उहाँहरूलाई जोड्न चाहन्छु एउटा भाष्य के निर्माण भएको छ भने यो पुरानो पार्टी हो नेपाली काङ्ग्रेस र अन्य नेपाली काङ्ग्रेस लगायतका यी पुराना पार्टीहरू हुन् यहाँ चाहिँ नयाँ मान्छे छैनन् युवाहरू आउन सक्दैनन् युवाहरूलाई आकर्षित गर्न सकेन भन्ने जुन एउटा बाहिर भाष्य छ बिल्कुलै त्यस्तो होइन अहिले चाहिँ नेपाली काङ्ग्रेसमा अधिकांश चाहिँ युवाहरू महाधिवेशन प्रतिनिधि बनेर आउनुभएको छ र उहाँहरूलाई हाम्रो त्यो गर्विलो इतिहास अब चाहिँ त्यो इतिहासको विषयमा इतिहाससँग पनि उहाँहरूलाई जोड्न आवश्यकता छ त्यसैले पनि मेरो उम्मेदवारी हो यो
13: भनेपछि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई तपाईँको आग्रह अनुरोध के छ बालाजी
0: म देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिज्यूहरूलाई के भन्न चाहन्छु भने अब यो हाम्रो नेपाली काङ्ग्रेसको आन्तरिक प्रतिस्पर्धा हो यहाँ तपाईँहरूले क्षमता योग्यता लगानी होइन हरेक चिज हेरेर चाहिँ मतदान गर्नुहोला यहाँहरूले कसैको दबावमा कसैको प्रभावमा परेर भन्दा पनि स्वतन्त्र भएर यहाँहरूले चाहिँ स्वविवेक प्रयोग गरेर विवेकशील भएर चाहिँ मतदान गर्दिन हुन पनि अनुरोध गर्दछु
13: भनेपछि अब देशभरका प्रतिनिधिहरूले अर्थात अबको कंग्रेस गगन थापाको नेतृत्वको कंग्रेस चाहिँ परिवर्तित कंग्रेस चाहिँ कसरी भयो आज
0: यो त जगजाहेरै छ अहिले जुन विधान हेर्नुहोस् होइन नेपालको इतिहासमै नेपाली काङ्ग्रेसको इतिहासमै अहिलेको कार्य समितिमा सबैभन्दा यो विशेष महाधिवेशनपछि सबभन्दा बढी महिला समेटिएको पदाधिकारीदेखि लिएर होइन महिला समेटिएको पनि पहिलो पटक हो र अहिले विधानलाई यति फ्लेक्सिबल बनाइएको छ कि उपसभापति महामन्त्री सहमहामन्त्री लगायतका धेरै कोटाहरू चाहिँ महिलाहरूका लागि आरक्षित गरिएका छन् यहाँ त्यसले पनि हामी महिलाहरूको लागि त एकदम स्वर्णिम चाहिँ भनौँ यो स्वर्णिम युगै सुरु भयो नेपाली काङ्ग्रेसको गगन थापाको यो जुन परिवर्तन यो एउटा त्यो भयो त्यसमा समावेशी बनाइयो युवाहरूको चाहिँ म्याक्सिमम प्रतिनिधित्व छ यहाँ 35 वर्ष मुनिका युवाहरूको छुट्टै क्लस्टर व्यवस्था गरेर ती युवाहरूलाई पनि ल्याइयो अनि अधिकांश भनौँ न वडाबाट जिल्लाबाट एकदम आउनेहरू एकदम उत्साही भएर यो अधिवेशनमा अनि हिजो 80 वर्षको सभापति भन्दा अहिले 50 वर्षको सभापति हुनुभएको छ त्यसै पनि परिवर्तन त भएकै छ यसलाई चाहिँ यसरी बुझौँ अब नेपाली काङ्ग्रेसको यो परिवर्तन भइसकेको छ र अझै परिवर्तन गर्न धेरै चिज बाँकी छ र यो अहिलेको चाहिँ परिवर्तित काङ्ग्रेस हो
13: हस् बाला अधिकारीजी तपाईँलाई समयका लागि धन्यवाद आगामी दिनको शुभकामना पनि नमस्कार हुनुहुन्थ्यो नेपाली कंग्रेसका केन्द्रीय सदस्यकी उम्मेद्वार बाला अधिकारी आदरणीय श्रोता नेपाली बसमा हामी फेरि जान चाहन्छौ नेपाली कंग्रेसकै केन्द्रीय सदस्यका उम्मेद्वार नवराज शिवाकोटी नवराजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
15: हजुर नमस्कार गुड मर्निङ
13: नवराजी जनसम्पर्क समिति कोरियाबाट केन्द्रीय सदस्यको उम्मेद्वार बन्दै गर्दाखेरि आज तपाईँलाई किन मतदान गर्ने प्रतिनिधिहरूले महाधिवेशन प्रतिनिधिहरूले बताउनुहोस्
15: हजुर यस्तो छ अब यो मलाई किन मतदान गर्ने भन्ने कुरामा चाहिँ हिजोसम्म हामीले विदेशबाट आएर हामीले केन्द्रीय नेताहरूलाई यहाँनिर केन्द्रीय कमिटीमा भोट हाल्ने हामीलाई अधिकार दिएको थियो भने योचोटि अलिकति बदलिएको काँग्रेस भनेर हामीले जुन विशेष महाधिवेशनबाट विदेशमा बस्ने नेपाली जस्तो जनसम्पर्क समितिसँग आबद्ध साथीहरूलाई पनि नेपालमा आएर उम्मेद्वार बन्ने जुन अधिकार प्राप्त भएको छ त्यसले गर्दा हामीले त्यसको सदुपयोग गर्दै प्रवासमा भएका सम्पूर्ण नेपालीहरूको प्रतिनिधित्व गर्दै नेपाली काँग्रेस चाहिँ प्रवासमा जोडिएको थियो तर नेपाल चाहिँ प्रवाससँग अलिकति जोडिएको थिएन त्यसले गर्दा हामीले नेपालसँग चाहिँ प्रवास जोड्न चाहन्छौ र श्रमिकका समस्याहरू चाहिँ नेपाल सरकारसम्म पार्टी मार्फतबाट सरकारसम्म पुर्याउन चाहन्छौ त्यसैको लागि नै मेरो उम्मेदवारी हो हजुर
13: अब कंग्रेस बदलिएको कंग्रेस भनिएको छ गगन थापाको नेतृत्वलाई अलिकति सफल सबल बनाउने कंग्रेस भनिएको छ आज विरासतको क्रमभंगता देखिएको छ साँच्चै यो कंग्रेस बदलिएको कंग्रेस र बलियो कंग्रेस बन्न सक्छ नवराजी
15: अवश्य पनि बन्छ हामीलाई विश्वास छ किनभने हिजो जुन किसिमले पार्टीमा एक किसिमको धेरै अग्रज दुःख गरेका नेताहरूको हालीमुहाली थियो भने जो युवा पुस्ताबाट जुन संघर्ष गरेर लडेर हिजो 62-63 आन्दोलन 46 सालको आन्दोलन खेपेर आउनुभएको युवाहरू अहिले नेतृत्वमा आइसके पछाडि पक्कै पनि छोटो समयमा तपाईँले हेर्नुभयो भने विशेष महाधिवेशन पश्चात छोटो समयमा धेरै काँग्रेसले गर्ने जस्तो बौद्धिक सर्कलका साथीहरूलाई जोड्ने होइन पेसागत भएका आबद्ध भएका साथीहरूलाई जोड्ने जेएनजीलाई जोड्ने महिलाहरूलाई अझै जोड्ने विदेशमा भएका प्रतिनिधिहरूलाई जोड्ने जुन काम गरेको छ त्यही अनुसारै बदलिँदै जाने हो र यसलाई अझै पनि अब बदल्नलाई धेरै बाँकी छ अब युवा नेतृत्वले बदल्छ भन्ने एउटा विश्वास पनि छ हामीलाई
13: सबै तह तबका र वर्गलाई जोड्ने कंग्रेस बताउँदै गर्दाखेरि आज क्रमभङ्गता भयो नि त विरासतको होइन नयाँ ढाँचाले कंग्रेस अगाडि बढ्यो होइन
15: हजुर हजुर अवश्य यस्तो छ अब यो नयाँ ढंगले अगाडि बढ्नुपर्ने बाध्यता पनि थियो क्रमभङ्गता भन्ने कुरा चाहिँ यो एउटा प्राकृतिक नियम पनि हो यो अब जस्तो यो संरचना बदलिँदै जान्छ त्यसलाई हामीले स्वीकार्दै जानुपर्छ त्यही अनुसारै अगाडि बढ़ौ भने मात्रै यो हामीले बदलिएको कांग्रेस भनेर हामीले बुझ्नुपर्छ
13: अब देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई यहाँको आग्रह के छ नवराजी
16: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 MHz
17: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिचा दमकल फोन नम्बर 021-5446-66 मोबाइल 98-40-82-972 प्रहरी चौक की विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलवारी 98-5-20-90-137 सुकुना हॉस्पिटल विराट चौक 021-5446-786 एम्बुलेंस 98-5-20-54-886 रेडियो सुशीली द्वारा जनहित में जारी
18: फूड प्रोडक्ट का उत्पादन भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाउ सधैं रमाऊ साथीवाला फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की

0: मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: नेपाली हामी सक्षम सक्षम छौँ र सक्छौँ।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: हामी जुड्छौ हाम्रो स्वाभिमानको लागि, हामी लड्छौ हाम्रो मातृभूमिको लागि। हटी होइन डटी लड्ने हाम्रो तागत छ, आड छ, हिम्मत छ, इतिहासमा हार्न न हार्छौ न हार्ने नै छौ। वीर गोर्खालीको संतान हो, हर नसा नसामा वीर गोर्खालीको रगत। हाम्रो प्राणभन्दा प्यारो जन्म जब तिमीहरूको दिव्य नजर पढ्न थाल्यो, अझ भनौँ देवता प्रविधि पढ्न तत्पश्चात हाम्रो प्राणभन्दा प्यारो मातृभूमि, हाम्रो नेपाल आमाको नक्सा नसम्झ यो झट्टा हो, नसम्झ यो मजाक हो। हामी हाम्रो नक्सा प्रकाशन गरेर मात्र चुप्प लागेर, जसरी ढुङ्गा हानेर नदीमा माछा मर्छ भन्ने त्यो मूर्खै हामी गर्दैन। माछा मार्न गढेउला उनेर पल्छी दाउ हान्नुपर्छ भन्ने त्यो विवेक, त्यो ज्ञान, त्यो हेक्का हामीसँग पनि। अब जसरी पनि हाम्रो प्राणभन्दा प्यारो हाम्रो भूमि हामीलाई फिर्ता गर्न, हाम्रो एक प्रयास, हाम्रो साथ, हाम्रो काँध, यो एक साङ्गीतिक कोसेलो सम्पूर्ण नेपाली मनहरूको। जय नेपाल। मेरो
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैनी।
2: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल, फोन नम्बर 021-545-6666, मोबाइल 98-40-82-69-72, प्रहरी चौकी बिराट चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137, सुकुना हस्पिटल बिराट चौक 021-545-786, एम्बुलेन्स 98-520-54-886, रेडियो सुशली द्वारा जनहितमा जारी।
3: माथिबाट फुड प्रोडक्ट का उत्पादनहरू भुजिया, दालमोट, मटर फ्राई, चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। माथिबाट फुड प्रोडक्ट सुन्दर रहेछ। 9 बुधबारे मोरङ, प्रोप्राइटर रमन कार्की।

झण्डा सँगै यो दशैंमा आशाको सुरुवात गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: कति गेम खेलेको एउटा टिकट बनाऊ न प्लिज प्लिज
1: पखर्न यो म्याच त सकिन देऊ

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Kaile. Kaile, Kaile.
1: नमस्ते शिवायो, म गायिका मेमोरी लिम्बु लाउजी. हजुरहरूलाई मेरो नयाँ गीत कस्तो लागिरहेको छ? मन परे मन नपरे पनि, सपोर्टको लागि भए पनि लाइक, कमेन्ट एन्ड सेयर गर्न नभुल्नुहोला. थ्याङ्क यू सो मच.

पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841484444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: हे भगवान, यो कस्तो दिन देख्नु परेको, अरू कसैलाई केही नभएर यसैलाई यस्तो हुनु परेको।
1: धेरै दिन देखाउनु रहेछ यो नालायकले जन्म लिएको।

0: तिमी किन बुझ्दैनौ के म तिमीसँग अझै दुई सेकेन्ड मात्रै बढी बसे भने
1: अनि के
0: मलाई तिमीसँग अझै बढी माया जागेर आउँछ र त्यो म चाहदिनँ।

0: ओहो, मेरो पनि बिहे भएको भए यस्तै घोरले छोरो हुन्थ्यो होला।
1: यसको बिहे खाम भनेको दाइसे फुलेर बुढो भइसक्यो।
0: बिहे त यसपालि गर्ने हो।

0: बिहे त गर्ने भने एउटा केटी लास मस्त भयो
1: गएर भनिहाल्न त यस्तो ढिला गर्नु हुँदैन कि अथवा अरू दुवै जसलाई
0: हेर न।

0: पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गर्गहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल, मोबाइल नम्बर 9852557792, 9842959750, 9842235625, 9842025।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: ओहो, मेरो पनि बिहे भएको भए यस्तै घोरले सुरु हुन्थ्यो होला।
1: के सोच्छ महलमा यसको बिहे खाम भनेको दाइसेरी फुलेर बुढो भइसक्यो।
0: बिहे त यसपालि गर्ने हो।

0: एउटा
1: भनिहाल्न त यस्तो ढिला गर्नु हुँदैन कि अन्त अरू दौडिँदैन कि
0: बरु भने

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौ। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुफत मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842259

0: बिस्टी
1: पासा पासा
0: पल दाजु
2: कता
0: माथि तपाई कता
2: भाउजू तिमी कता बुहारी
0: जिल्ला टापचुला

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वान स्किम अन्तर्गत थप्रो 10,000 स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Kaile, kaile, kaile.
1: Hunda haje hunda lo is kalale, lo na kathi thi to sakhi sai ko kalale.
2: Namaste Shivaro, magai ka me mere din bulaoti. हजुरहरूलाई मेरो नयाँ गीत कस्तो लागिरहेको छ? मन परे मन नपरे पनि सपोर्टको लागि भए पनि लाइक कमेन्ट एन्ड सेयर गर्न नभुल्नुहोला. थ्याङ्क यू सो मच.

0: हाम्रा विशेषताहरू एप्लिकेशनको सुविधा एप्लिकेशन मार्फत घरबाटै अर्डर गर्न सकिने डिस्काउन्ट कार्डको सुविधा अर्ग्यानिक ताजा तरकारीहरू प्याकिङमा फ्रेस हाउसको सुविधा कोरियन कस्मेटिक सामान खाद्य सामग्री किचनका सामान लगायत लत्ता कपडाहरू पाइने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पाइनुका साथै निशुल्क होम डेलिभरीको पनि सुविधा
1: तपाईहरूले रोजे जस्तो तपाईहरूले खोजे जस्तो सबैभन्दा सस्तो
2: हजुर सबैभन्दा राम्रो माट हाम्रो माट
0: उपभोग्य सामान खरिद गर्नुहोस् र आफ्नो डिस्काउन्ट कार्डमा ब्यालेन्स बढाउनुहोस्
3: 24 हाम्रो मार्ट पोखरा 17 छोरी बाटो

0: होंडा सँगै युद्ध सहीमा आशाको शुरुआत गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डासँग साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
2: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ले ज्वेलर्स, विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625।

0: No va a la phone. Okay. Hello.
1: धोकै पानी परेन सुक्यो
0: आइहाल्छ आइहाल्छ

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशैलीद्वारा जनहितमा जारी।

0: दाई काजामा पनि भएको नि?
1: अरे भित्र जाला यार, अनि के को लागि हो? पुरै उल्टो छ त
0: दाई। भित्र त राम्री एउटी परी बसेकी छिन् नि, त्यही भएर बिहानैदेखि उल्टो लाइन बस्नु परेको हामी।
1: किन
0: दाई सर्ट राखी छिन् के, अगाडिबाट हेऱ्यो भने त सिधै ढलिन्छ अरे, त्यो भएर उल्टो लाइन बस्नु परेको
1: नि।
2: दाई उल्टो
1: भाइ,

ताईलाई भन्दै थिएँ मैले सुल्टुन नहिँड्नु भनेर ढलिहाल्नु भएछ नि।

0: ए टाउके गर्मी भयो मलाई अङ्क
1: हजुर हेर्दा

0: पसल बन्द गर्ने बेला भयो, जाने होइन घर।
1: गीत सक्यो
0: होइन, खुस्कियो क्या हो, पैसा दिनु अब घर जानुहोस्।
1: दिन त मनै दिन आएको नि, तर के गर्नु, यो मायाले मेरो माया नबुझेपछि।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: studyinfocenter.com. Plan your better career from here.

0: Hi. I'm Jeeves.
1: Hi, sir.
0: I'm a director.
1: Of course I know you. I'm your biggest fan.
0: Thanks. By the way, I like you. I really like your performance.
1: Thank you.
0: If you are interested, ma tapai sang euta dancing wala film hun chahanchu.
1: Of course I'm interested, sir. Thank you so much for this opportunity.
0: Asma.
1: Kahan thi tumhari?
2: आसमा मलाई किन तिमीलाई के सोध्नु छ
1: भन न
2: मलाई के सोध्नु छ
1: के भन
2: ल तै सोध पहिला सोध न त भन्न सोध सोध तै भन्न
3: जहिले हड्डी बन्नु पर्ने पुरा फिल आ रहा है
1: भन्ने भी भन नभए म जान्छु
2: तिमी मलाई माया गर्छ कि नै

0: टेन्सन नलिन यार, आसमा जस्तो केटीले अरू पनि पाइहाल्छ नि।
1: त्यो साले डिरेक्टर पनि आसमाको खुब पछि लगाइरहेको थियो है।
2: त्यसलाई त त्यही सुटिङमा हाल्न मन
3: लाग्थ्यो। आसमा कहाँ गई? सुटिङमा पनि आउँदैन, फोन पनि उठाउँदैन। तर ठिकै छ, फोन नउठाए पनि सुटिङमा नआए पनि मेरो मन मारिसकेको छ। साँच्ची त त्यसको अघि पछि भन्किरहन्छ त गएर भन्दै डिरेक्टरले त्यसलाई सम्झेको छ भनेर।
2: के भनिस्?
3: दुख हालेको थियो

0: studyinfocenter.com. Plan your better career from here.
1: नेपाल टेलिकम एन्टी फाइबर अब एउटै तारबाट तीनवटै सेवा: शिखर इन्सुरेन्स, अम्बे स्टिल्स, सिटिजन लाइफ इन्सुरेन्स।

0: Hey, camera.
1: Music.